हेलो हेलो हेलो हेलो सलामना संगम का चल दीजिए सहालत वाकियात ठीक ठाक ये खैर खरीत है यकीन तौर पर ठीक ठाक ये खैर खरीत सर भाई दिलबर रेडियो आवाज और दो पारे यो जहान मनाना शुक्रिया मेहरबान तशकर बी सी आर चे तास ट्यून इन कर दे अखल कोरने हजरत निज दे एफएम स्टेशन एफएम 94 रेडियो दिलबर सोबे कदरमंद दोस्त तास रास्तास कुर्बा ताहिर जमान जी ताहिर जमान यो जल्दी बिया यो फिर बिया औ यो टाइम ब्याज कम दे नो हाजिर शिवे जी संगम कचल दे जी सहलात वाकियात इस कवई से न कवई अस कवल तमो जड़ गवाड़ी यकीन च गम दे नो खकर ना कवल तमो जड़ तस्ता सुच गम दे नो गवाड़ी बा एंड तसोक हम दी वक्त के कम दे ड्राइविंग के नो आगी तदा खबर बंग कवल गवाड़ो ची ड्राइविंग डेर पे आते कवई जी कोशिश कवई मोबाइल फोन को एंड्राइड फोन कवई हो कने तारीख पावली सर मुखबरियों को नो स तारीख ते जी नौ तारीख ते او هم نهما میاش دی جی ستمبر میاش کال 2026 لائف پروگرام لائف سیشن تاسو پارا اینڈ زما فاگا درانا پختانا سمرم اوریدون کی زما غگ اوری زما آواز اوری ٹھول تا پروگرام کی ہر کلی ویم او زرن جی کم نان دیر زیاد مینا او دیر زیاد احترامات جی زما سلامونا پزان قبول و منظور کری جی اینڈ خیرج گم دین ہو بجلی مرالا جی خبر دج بجلی رالا او گین گم دین ہو اسٹوڈیو کے ڈیر زیت گپ گپ ہو اسٹوڈیو ماما ہمز گم دین ہو دس دے چے لگ گرم دے او اے سی انکل ہمز گم دین آن شو خبر دا چے اے سی ام آن شو دا لیٹو نو ولج گم دین بند بند یرا دا بہ ہمز گم دین ہو لگ ہا یو لیٹ آن دین پدی وجے گم دین تیار تیار دا اول کز ماستر گچ کمن لاتر اس پوری نہیں کلو شی فزان گمن شکی شمکانا یج گمن